0: अब आप सुन रहे थे जनाब सिराज अनवर की तहरीर करदा गीतों भरी कहानी, वो लौट आएंगे। पहली थी सिराज अनवर की, पेशकश प्रेम वोहरा की थी, मुआविन थे सरफराज अहमद और सदाकार थे तहसीन मुनवर, शिवचरण पालीवाल और सुनीता शाहबादी। ये आकाशवाणी है, आप सुन रहे हैं उर्दू सर्विस की नशरियात। अब खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है, अब आप मोहम्मद कौनैन हैदर से खबरें सुनिए। पहले इस वक्त की खास खास खबरें। सऊदी जमहूरिया द्रौपदी मुर्मू ने स्कोपिये में तिजारती फोरम के दौरान शिमाली मकदूनिया को भारत के साथ सरमायाकारना ताल्लुकात में तौसी देने की दावत दी। भारत आज से चंडीगढ़ में ब्रिक्स के वज़राए सेहत की 3 रोजा मीटिंग की मेजबानी करेगा। भारत ने जिनेवा में डब्ल्यूटीओ तिजारती पॉलिसी में उसूलों पर मबनी कसीर मुल्की तिजारती निजाम के तई अपने अहद को दोहराया। फ्रांस ने 15 साल की उम्र तक के बच्चों के लिए सोशल मीडिया पर बंदिश लगा दी है। अमरीका ने ईरान पर लगातार 11वीं रात हमले किए हैं। आज चाइना ओपन बैडमिंटन टूर्नामेंट में पीवी सिंधु का मुकाबला अपने हमवतन खिलाड़ी उन्नति हुडा से होगा। अब खबरें तफसील से। सऊदी जमहूरिया द्रौपदी मुर्मू ने भारत और शिमाली मकदूनिया के दरमियान इक्तिसादी ताल्लुकात को वसी वसत देने के लिए कहा है। उन्होंने दोनों मुल्कों के ताजिरों से कहा है कि वो तिजारत के अलावा भी सरगर्मियां जारी रखें और सरमायाकारी, टेक्नोलॉजी, नीज इख्तरा पर मबनी तवील मुद्दती शराकत दारी कायम करें। स्कोपिये के मकाम पर भारत शिमाली मकदूनिया तिजारती फोरम से खिताब करते हुए सदर मुर्मू ने कहा कि उनके दौरे से जो किसी भारतीय सदर का शिमाली मकदूनिया का पहला दौरा है, इन ताल्लुकात को मुस्तहकम करने के भारत के मजबूत इरादे की अक्कासी होती है। सदर मुर्मू ने शिमाली मकदूनिया को डिजिटल सरकारी बुनियादी ढांचे में भी भारत के साथ शराकतदारी कायम करने के लिए मदद किया, जिससे माली शमूलियत को फरोग देने में भारत के यूपीआई प्लेटफॉर्म की कामयाबी का अंदाजा होता है। सदर मुर्मू ने कहा कि भारत की दवासाजी की सनद शिमाली मकदूनिया में सरमायाकारी के लिए तैयार है। यह सरमायाकारी वसीतर बलकान और यूरोपीय मार्केट्स के लिए दवाएं और तिब्बी आलात मिलकर तैयार करने के लिए की जाएगी। उन्होंने खुराक की डब्बाबंदी, कोल्ड चेन लॉजिस्टिक्स, बार बार इस्तेमाल होने वाली तवानाई, मसनू जहानत, साइबर सिक्योरिटी और स्टार्टअप इको निजाम के शोबों में शराकतदारी की भी हौसला अफजाई की। सदर जमहूरिया ने शिमाली मकदूनिया को दावत दी कि वो बैन अल-अक़वामी शमसी इत्तेहाद, कुदरती आफात से मुताबिकत रखने वाले बुनियादी ढांचे और आलमी बायो ईंधन इत्तेहाद जैसे मुश्तरक इकदाम में शिरकत करे। ब्रिक्स मुल्कों के वज़राए सेहत की 3 रोजा मीटिंग आज चंडीगढ़ में शुरू हो रही है। इसका मकसद सभी के लिए सेहत की सहूलियात, डिजिटल हेल्थ, वबाई बीमारियों से निमटने की तैयारी और मियारी हिफ्जाने सेहत तक मुसावियाना रसाई दस्तियाब कराना है। इस मीटिंग में ब्रिक्स मेंबर मुल्कों के वज़राए सेहत के साथ साथ महकमे सेहत के आला अहदेदार शिरकत करेंगे। भारतीय बहरिया आईएनएस मालवन को अपने कामकाज में शामिल करेगी। ये माहिर तर्ज के आबदोज शिकन जंगी जहाज की दूसरी शक्ल है जो गहरे पानी में अपनी कारकर्दगी अंजाम देता है। ये तकरीब आज कर्नाटक के कारवार इलाके में मुनाकिद होगी। आईएनएस मालवन को कामकाज में शामिल किया जाना बहरी जहाजों को भारत में ही तैयार किए जाने वाले प्रोग्राम के तहत एक अहम कदम है। इस तकरीब की सदारत फजाइया के सरबराह एयर चीफ मार्शल एपी सिंह करेंगे, जिसमें बहरिया के दीगर सरकर्दा अफसरान भी शिरकत करेंगे। भारत में उसूलों पर मबनी, शफाफ और किसी तरह की तफरीक से पाक कसीर मुल्की तिजारती निजाम के तई अपने अज़्म को दोहराया है। भारत ने अपनी इस राय का इजहार आलमी तिजारती तंजीम डब्ल्यूटीओ में तिजारती पॉलिसी के अपने 8वें जायजे के दौरान किया, जिससे आलमी तिजारत में मुल्क के बढ़ते हुए रोल का अंदाजा होता है। तिजारत के सेक्रेटरी राजेश अग्रवाल ने आलमी तिजारती निजाम के साथ भारत की सरगर्मियों और तिजारती मुआहिदों का एक वसीतर नेटवर्क कायम करके तिजारती ताल्लुकात को मजीद मुस्तहकम बनाने की कोशिशों पर जोर दिया। उन्होंने नर्म रवि पर मबनी गैर मुल्की रास सरमायाकारी के निजाम और तरक्की पजीर मुल्कों के माबैन ताउन की लगातार हिमायत पर भी जोर दिया। ایک سوشل میڈیا پوسٹ میں تجارت کے محکمے نے کہا کہ بھارت سب کی شمولیت والی عالمی ترقی کو آگے بڑھانے میں ایک قابل اعتبار اور قابل انحصار شراکت دار ہے۔ بھارت میں چین کے نو مقررہ اتاشی ریئر ایڈمرل یوجیان نے ایک مال بردار جہاز سے حملے کے 12 چینی ارکان کی جان بچانے پر بھارتی فوج کا شکریہ ادا کیا۔ پچھلے سال اس جہاز میں آگ لگ گئی تھی۔ انہوں نے کہا کہ دونوں ملکوں کی مسلح فوجوں کے درمیان مزید کمیونیکیشن اور تعاون کے لیے بھی کہا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ فرانس کی پارلیمنٹ نے خصوصی بل کو منظوری دی ہے جس کے تحت 15 سال تک کی عمر کے بچوں کو سوشل میڈیا پلیٹ فارمز استعمال کرنے سے باز رکھا گیا ہے۔ فرانس کی پارلیمنٹ کے دونوں ایوانوں کے قانون ساز ارکان نے کل اس بل کے حق میں ووٹ دیا۔ اس بل کے تحت طلبہ پر یہ بندش بھی عائد کی گئی ہے کہ وہ اسکولوں میں موبائل فون کا استعمال نہ کریں۔ اس طرح فرانس یورپی یونین میں ایسا پہلا ملک ہے جس نے سوشل میڈیا پر اس طرح کی بندش عائد کی ہے، کیونکہ دنیا بھر میں یہ تشویش پائی جا رہی ہے کہ بچوں پر ڈیجیٹل مواد کے نقصان دہ اثرات مرتب ہو رہے ہیں۔ امریکی مرکزی کمان سینٹکوم نے کہا ہے کہ اس نے ایران کے خلاف لگاتار 11ویں رات فضائی حملے کیے ہیں تاکہ آبنائے ہرمز میں کمرشل جہازوں کو دھمکانے کی ایران کی صلاحیت کو کم کیا جا سکے۔ امریکی فوج نے فوجی کارروائی کے مرکزوں، سمندری تنصیبات، ہوائی جہازوں کے رکنے کی جگہوں، ڈرون کو ذخیرہ کرنے کے ذخیروں اور فوجی لاجسٹکس سے متعلق بنیادی ڈھانچوں کو نشانہ بنایا۔ اس سے پہلے ایران نے 29 سے زیادہ کمرشل جہازوں پر حملے کیے تھے جو پچھلے 3 مہینوں میں آبنائے ہرمز سے گزرے ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے درامد کی جانے والی جینرک دواؤں پر 28 اگست سے محصولات ختم کرنے کا اعلان کیا ہے۔ اس قدم کا مقصد امریکہ میں اس طرح کی دوا سازی سے متعلق اشیاء کی دوبارہ پیداوار شروع کرنا ہے۔ ایک سوشل میڈیا پوسٹ میں جناب ٹرمپ نے کہا کہ 1 اگست سے امریکہ ان سبھی جینرک دواؤں پر محصولات ختم کر دے گا جو ملک میں لائی جائیں گی، جس کے بعد 1 سال تک 100% اور اس کے بعد 200% ٹیکس لاگو کر دیا جائے گا۔ انہوں نے زور دے کر کہا کہ یہ قدم امریکہ میں جینرک دواؤں کی پیداوار دوبارہ شروع کرنے کے مقصد سے شروع کیا گیا ہے، جس کے تحت ان کمپنیوں پر جرمانہ عائد کیا گیا ہے جنہوں نے مقررہ وقت میں پلانٹ اور آلات تیار نہ کرنے کا فیصلہ کیا ہے۔ امریکی وزیر دفاع پیٹ ہیگسیتھ نے امریکی سینیٹرز کو بتایا کہ ایران کے ساتھ جنگ میں تقریباً 37.5 ارب امریکی ڈالر خرچ ہو چکے۔ جناب ہیگسیتھ نے اس رقم کا انکشاف کل سینیٹ کی اضافی اخراجات سے متعلق کمیٹی نے صدر ڈونلڈ ٹرمپ کی اضافی رقوم فراہم کرنے کی درخواست کی سماعت کرتے ہوئے کہا۔ ٹرمپ انتظامیہ نے ہنگامی فنڈ میں تقریباً 88 ارب امریکی ڈالر مانگے تھے۔ ہیگسیتھ نے کہا کہ اس تخمینے میں ابھی تک کی لاگت اور مستقبل کے 30 ستمبر تک کے اخراجات شامل ہیں۔ بھارت نے نورستان میں سیلاب کے پیش نظر متاثرین کی مدد کے لیے افغانستان کی قدرتی آفات کی صورت میں بندوبست کرنے والی قومی اتھارٹی کو غذائی اشیاء اور خیموں سمیت راحت سامان فراہم کیا ہے۔ ایک سوشل میڈیا پوسٹ میں وزارت خارجہ نے کہا کہ بھارت اس مشکل گھڑی میں افغانستان کے عوام کے ساتھ ہے۔ یوکرین کے صدر ولودیمیر زیلنسکی نے فوج کے کمانڈر ان چیف الیگزینڈر سیرسکی کو ان کے عہدے سے ہٹا دیا اور ان کی جگہ فوج کے نئے سربراہ کے طور پر میخائیل ڈراپاٹی کو مقرر کیا ہے۔ وزیر خارجہ ڈاکٹر ایزی شنکر فلپینز میں منیلا کا آج سے 2 روزہ دورہ کریں گے۔ اس دورے کا مقصد آسیان فریم ورک کے تحت وزرائے خارجہ کی سطح کی میٹنگز میں شرکت کرنا ہے۔ چائنا اوپن بیڈمنٹن ٹورنامنٹ کے سنگلز کے زمرے میں پی وی سندھو کا مقابلہ اپنی ہم وطن کھلاڑی انتی ہوڈا سے ہوگا، جبکہ آیوش شیٹی کا سامنا ایوی فرحان سے ہوگا۔ احمد ارجن اور ہری ہرن امساکرونن کی مردوں کی ڈبلز کی جوڑی روہن کپور اور روتویکا شیوانی گدے، نیز تنیشا کراسٹو اور دھروو کپیلا کی مکس ڈبلز جوڑی آج اپنے اپنے میچ کھیلیں گی۔ آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے اسکوپے میں تجارتی فورم کے دوران

0: सुर मेरा प्रोग्राम, मिले सुर मेरा तुम्हारा प्रोग्राम अब खत्म हुआ। मीडियम वेव्स 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आकाशवाणी से आप सुन रहे हैं उर्दू सर्विस। अब आलमी खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है, अब आप नीतिका त्यागी से आलमी खबरें सुनिए। सर्व जमहूरिया द्रौपदी मुर्मू ने स्कोपिये में तजारती फोरम के दौरान शिमाली मकदूनिया को भारत के साथ सरमायाकाराना ताल्लुकात में तौसी देने की दावत दी। आज से चंडीगढ़ में ब्रिक्स के वजराए सेहत की 3 रोजा मीटिंग हो रही है। भारत ने जिनेवा में WTO तजारती पॉलिसी में उसूलों पर मबनी कसीर मुल्की तजारती निजाम के तई अपने अहद को दोहराया है। फ्रांस में 15 साल की उम्र के बच्चों की सोशल मीडिया तक रसाई नहीं हो सकेगी। अमेरिका ने ईरान पर लगातार 11वीं रात हमले किए हैं। आज चाइना ओपन बैडमिंटन टूर्नामेंट में पीवी सिंधु का मुकाबला अपने हमवतन खिलाड़ी उन्नति हुड्डा से होगा। अब खबरें तफसील से। सर्वे जमहूरिया द्रौपदी मुर्मू ने भारत और शिमाली मकदूनिया के दरमियान इकतसादी ताल्लुकात को वसत देने के लिए कहा है। उन्होंने दोनों मुल्कों के ताजिरों से कहा है कि वो तिजारत के अलावा भी सरगर्मियां जारी रखें और सरमायाकारी, टेक्नोलॉजी, नीज इख्तरा पर मबनी तवील मुद्दती शराकत दारी कायम करें। स्कोपिये के मकाम पर भारत शिमाली मकदूनिया तजारती फोरम से खिताब करते हुए सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा कि उनके दौरे से जो किसी भारतीय सदर का शिमाली मकदूनिया का पहला दौरा है, इन ताल्लुकात को मुस्तहकम करने के भारत के मजबूत इरादे की अक्कासी होती है। सदर मुर्मू ने शिमाली मकदूनिया को डिजिटल सरकारी बुनियादी ढांचे में भी भारत के साथ शराकत दारी कायम करने के लिए मदद की, जिससे माली शमूलियत को फरोग देने में भारत के यूपीआई प्लेटफॉर्म की कामयाबी का अंदाजा होता है। सदर मुर्मू ने कहा कि भारत की दवासाजी की सनत शिमाली मकदूनिया में सरमायाकारी के लिए तैयार है। ये सरमायाकारी वसीतर बलकान और यूरोपीय मार्केट्स के लिए दवाएं और तिब्बी आलात मिलकर तैयार करने के लिए की जाएगी। उन्होंने खुराक की डिब्बाबंदी, कोल्ड चेन लॉजिस्टिक्स, बार बार इस्तेमाल होने वाली तवानाई, मजमूई जहानत, साइबर सिक्योरिटी और स्टार्टअप इको निजाम के शोबों में शराकत दारी की भी हौसला अफजाई की। सदर जमहूरिया ने शिमाली मकदूनिया को दावत दी कि वो बैनुल अक्वामी शमसी इत्तेहाद, कुदरती आफात से मुताबिकत रखने वाले बुनियादी ढांचे और आलमी बायो ईंधन इत्तेहाद जैसे मुश्तरक इकदाम में शिरकत करे। उन्होंने आलमी ऑडियो विजुअल और तफरी समेत वेव्स में शिरकत की भी दावत दी, जो भारत में अगले साल मुनक्किद होगी। ब्रिक्स मुल्कों के वज़राए सेहत की 3 रोजा मीटिंग आज चंडीगढ़ में शुरू हो रही है। इसका मकसद सभी के लिए सेहत की सहूलियात, डिजिटल हेल्थ, वबाई बीमारियों से निमटने की तैयारी और मेयारी हिफ्जान सेहत तक मुसावियाना रिसाई दस्तियाब कराना है। इस मीटिंग में ब्रिक्स मेंबर मुल्कों के वज़राए सेहत के साथ साथ महकमाए सेहत के आला ओहदेदारान भी शिरकत करेंगे। वजीर खारजा डॉ एस जयशंकर ने फिलिपाइन के शहर मनीला में मशरकी एशिया छोटी मीटिंग और आसियान इलाकाई फोरम के इजलास के दौरान चीन के वजीर खारजा वांग यी से बातचीत की है। अपने इफ्तिताहिया कलिमात में डॉ जयशंकर ने भारत और चीन के दरमियान ताल्लुकात को बतदरीज मामूल पर लाने की जरूरत को उजागर किया और साथ ही ये भी कहा कि दोनों मुल्कों के दरमियान गहरे बाहमी तावन और इश्तराक के लिए सरहदों पर अमनो सुकून का होना एक बुनियादी शर्त है। वजीर खारजा ने मजीद कहा कि दोनों मुल्कों को यकीन है कि बाहमी एतमाद बाहमी मफादात की बुनियाद पर ही तावन पर मबनी और पायदार ताल्लुकात कायम किए जा सकते हैं। भारत ने चीन के 9 मुकद्दरा एलजी रियर एडमिरल यूजियान ने एक मालबरदार जहाज से हमले के 12 चीनी अरकान की जान बचाने पर भारतीय फौज का शुक्रिया अदा किया। पिछले साल इस जहाज में आग लग गई थी। उन्होंने कहा कि दोनों मुल्कों की मुसल्ला फौजों के दरमियान मजीद कम्युनिकेशन और तावुन के लिए भी जरूरत है। بھارت میں حصولوں پر مبنی شفاف اور کسی طرح کی تفریق سے پاک کثیر ملکی تجارتی نظام کے تئیں اپنے عزم کو دہرایا ہے. بھارت نے اپنے اس رائے کا اظہار عالمی تجارتی تنظیم WTO میں تجارتی پالیسی کے اپنے 8ویں جائزے کے دوران کیا, جس سے عالمی تجارت میں ملک کے بڑھتے ہوئے رول کا اندازہ ہوتا ہے. تجارت کی سیکرٹری راجیش اگروال نے عالمی تجارتی نظام کے ساتھ بھارت کی سرگرمیوں اور تجارتی معاہدوں کا ایک وسیع تر نیٹورک قائم کر کے تجارتی تعلقات کو مزید مستحکم بنانے کی کوششوں پر زور دیا. انہوں نے نرم روی پر مبنی غیر ملکی راست سرمایہ کاری کے نظام اور ترقی پذیر ملکوں کے مابین تعاون کی مسلسل حمایت پر بھی زور دیا. ایک سوشل میڈیا پوسٹ میں تجارت کے محکمے نے کہا کہ بھارت سب کی شمولیت والی عالمی ترقی کو آگے بڑھانے میں ایک قابل اعتبار اور قابل انحصار شراکت دار ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. فرانس کی پارلیمنٹ نے ایک خصوصی بل کو منظوری دی ہے, جس کے تحت 15 سال تک کی عمر کے بچوں کو سوشل میڈیا پلیٹ فارمز استعمال کرنے سے باز رکھا گیا ہے. فرانس کی پارلیمنٹ کے دونوں ایوانوں کے قانون ساز ارکان نے کل اس بل کے حق میں ووٹ دیا. اس بل کے تحت طلبہ پر یہ بندش بھی عائد کی گئی ہے کہ وہ اسکولوں میں موبائل فون استعمال نہ کریں. اس طرح فرانس یورپی یونین میں ایسا پہلا ملک ہے جس نے سوشل میڈیا پر اس طرح کی بندش عائد کی ہے, کیونکہ دنیا بھر میں یہ تشویش پائی جا رہی ہے کہ بچوں پر ڈیجیٹل مواد کے نقصان دہ اثرات مرتب ہو رہے ہیں. اس بندش میں آن لائن انسائیکلوپیڈیا, تعلیمی اور سائنسی لغات شامل نہیں ہیں. امریکی مرکزی کمان سینٹ کوم نے کہا ہے کہ اس نے ایران کے خلاف لگاتار 11ویں رات فضائی حملے کیے ہیں, تاکہ اب نئے ہرمز میں کمرشل جہازوں کو دھمکانے کی ایران کی صلاحیت کو کم کیا جا سکے. امریکی فوج نے فوجی کارروائی کے مرکزوں, سمندری تنصیبات, ہوائی جہازوں کے رکنے کی جگہوں, ڈرون کو ذخیرہ کرنے کے ذخیروں اور فوجی لاجسٹکس سے متعلق بنیادی ڈھانچوں کو نشانہ بنایا. اس سے پہلے ایران نے 29 سے زیادہ کمرشل جہازوں پر حملے کیے تھے, جو پچھلے 3 مہینوں میں آب نئے ہرمز سے گزرے ہیں. امریکی وزیر دفاع پیٹ ہیکسیتھ نے امریکی سینیٹرز کو بتایا کہ ایران کے ساتھ جنگ میں تقریباً 37.5 ارب امریکی ڈالر خرچ ہو چکے ہیں. جناب ہیکسیتھ نے اس رقم کا انکشاف کل سینٹ کی اضافی اخراجات سے متعلق کمیٹی نے صدر ڈونلڈ ٹرمپ کی اضافی رقوم فراہم کرنے کی درخواست کی سماعت کرتے ہوئے کیا. ٹرمپ انتظامیہ نے ہنگامی فنڈ میں تقریباً 88 ارب امریکی ڈالر مانگے تھے. ہیکسیتھ نے کہا کہ اس تخمینے میں ابھی تک کی لاگت اور مستقبل کے 30 ستمبر تک کے اخراجات شامل ہیں. امریکی صدر ڈونلڈ ٹرمپ نے درآمد کی جانے والی جنیرک دواؤں پر 28 اگست سے محصولات ختم کرنے کا اعلان کیا ہے. اس قدم کا مقصد امریکہ میں اس طرح کی دوا سازی سے متعلق اشیاء کی دوبارہ پیداوار شروع کرنا ہے. ایک سوشل میڈیا پوسٹ میں جناب ٹرمپ نے کہا کہ 1 اگست سے امریکہ ان سبھی جنیرک دواؤں پر محصولات ختم کر دے گا جو ملک میں لائی جائیں گی, جس کے بعد 1 سال تک 100% اور اس کے بعد 200% ٹیکس لاگو کر دیا جائے گا. انہوں نے زور دے کر کہا کہ یہ قدم امریکہ میں جنیرک دواؤں کی پیداوار دوبارہ شروع کرنے کے مقصد سے شروع کیا گیا ہے, جس کے تحت ان کمپنیوں پر جرمانہ عائد کیا گیا ہے جنہوں نے مقررہ وقت میں پلانٹ اور آلات تیار نہ کرنے کا فیصلہ کیا ہے. یوکرین کے صدر ولودیمیر زیلنسکی نے فوج کے کمانڈر ان چیف الیکسندر سرسکی کو ان کے عہدے سے ہٹا دیا اور ان کی جگہ فوج کے نئے سربراہ کے طور پر مکھائلو دراپاتی کو مقرر کیا ہے. سوشل میڈیا پر اس فیصلے کا اعلان کرتے ہوئے زیلنسکی نے کہا کہ قیادت میں اس تبدیلی کا مقصد یوکرین کی فوجی کوششوں کو مستحکم بنانا اور روس پر دباؤ میں اضافہ کرنا ہے کہ وہ امن کی طرف قدم اٹھائیں. انہوں نے سرسکی کا ان کی خدمات کے لیے شکریہ ادا کیا اور یوکرین کی فوجوں کو سراہا کہ انہوں نے آگے کی چوکیوں پر مضبوطی سے مورچہ سنبھالا. انہوں نے کہا کہ سپاہی باوقار سلوک کا حقدار ہے. یہ قدم وزیر دفاع مکھائلو فیدوروف کو ہٹائے جانے کے بعد اٹھایا گیا ہے. اس فیصلے کی وجہ سے پورے یوکرین میں مظاہرے شروع ہو گئے. جے چائنا اوپن بیڈمنٹن ٹورنامنٹ کے خواتین کے سنگلز میں پی وی سندھو کا مقابلہ ہم وطن کھلاڑی انتی ہڈا سے ہوگا. مردوں کے سنگلز میں لکشے سین جاپان کے کھلاڑی یوشی تاناکا کا سامنا کریں گے. یہ کھیل چین کے شہر چانگزو میں ہو رہے ہیں. مردوں کے سنگلز میں آیوش شیٹی پری کوارٹر فائنل میں پہنچ گئے ہیں. وہ انڈونیشیا کے الوی فرحان کو 21-17, 5-21, 21-17 سے ہرا کر پری کوارٹر فائنل میں پہنچے ہیں. اسی دوران مردوں کے ڈبلز میں 32 دور میں بھارت کی جوڑی ایم آر ارجن اور ہری ہرن انسا کرونن کا مقابلہ چین کی جوڑی سے ہوگا. اور اب آخر میں خاص خبریں ایک بار پھر. صدر جمہوریہ دروپدی مرمو نے سکوپیے میں تجارتی فورم کے دوران شمالی مقدونیا کو بھارت کے ساتھ سرمایہ کارانہ تعلقات میں توسیع دینے کی دعوت دی. آج سے چنڈی گڑھ میں برکس کے وزرائے صحت کی 3 میٹنگ ہو رہی ہے. بھارت نے جنیوا میں WTO تجارتی پالیسی میں اصولوں پر مبنی کثیر ملکی

0: नौजवान एक कलीदी रोल अदा करें। हुकूमत ने यह बात दोहराई है कि वो पार्लियामेंट में नीट पेपर लीक मामले पर बामाना बहस के लिए तैयार है। उसने नौजवान के एहतजाज को सियासी फायदे के लिए इस्तेमाल करने की कोशिश की नुक्ताचीनी की। अपोजिशन ने दोनों ऐवानों की कार्रवाई में रखनाअंदाजी की। इसने बहस से पहले तालीम के महकमे के वजीर के इस्तीफे का मुतालबा किया। दिल्ली हाईकोर्ट ने पार्लियामेंट मार्च के दौरान मुजाहरीन पर मुबैना तौर पर ज्यादा ताकत का इस्तेमाल करने से मुतालिक दरखास्तों पर मरकज और पुलिस से जवाब तलब किए हैं। रेलवे के वजीर अश्विनी वैष्णव ने कहा है कि बेहतर रेल सेफ्टी बुनियादी ढांचे के रखरखाव और जदीद टेक्नोलॉजी के इस्तेमाल से ट्रेन हादसात में खातिरख्वाह कमी आई है। अमरीका ने ईरान पर यमन के हूसी ग्रुप की जानिब से बहर अहमर में सऊदी अरब के खिलाफ बहरी नाकाबंदी का इल्जाम लगाया है। और चाइना ओपन बैडमिंटन टूर्नामेंट में पीवी सिंधु और आयुष शेट्टी सिंगल्स के प्री क्वार्टर फाइनल में पहुंच गए हैं। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने इस बात पर जोर दिया कि विकसित भारत की तामीर का ख्वाब जन आंदोलन बनना चाहिए और मुल्क के नौजवानों को इस नजरिए को बुनियाद फराहम करनी चाहिए। वजीर आजम ने नई दिल्ली में विकसित भारत अहदाफ के लिए मुतअल्लिका शोबों और देही तरक्की ज़राअत और समाजी बहबूद की पेशरफ्त के जायजे के सिलसिले में सेक्रेटरियों के साथ एक आला सतही मीटिंग की सदारत करते हुए ये बात कही। इस मीटिंग में काबीना सेक्रेटरी अहम वजारतों के सेक्रेटरी साहिबान के साथ साथ वजीर आजम के दफ्तर के सीनियर ओहदेदारान ने शिरकत की। मीटिंग के दौरान जनाब मोदी ने कहा कि आवाम की जरूरत के तहत तैयार करदा इस्लाहात के नफाज में तेजी आनी चाहिए और इनसे बामाना तब्दीली पैदा होनी चाहिए। उन्होंने कहा कि इस्लाहात का मकसद महज हुकूमत के कामकाज में बेहतरी लाना नहीं बल्कि एक तरक्की याफ्ता मुल्क बनने की जानिब मुल्क के सफर को तेज करना है। वजीर दिफा राजनाथ सिंह ने दिल्ली में जारी मुजाहरे पर तशवीश का इजहार करते हुए कहा कि मरकज नौजवानों के जज्बात और खदशात के हवाले से नहायत हसास है और तलबा के जायज मसलों को सुनने और उसके हल के लिए पुरअज़्म है। नई दिल्ली में मीडिया से बात करते हुए जनाब सिंह ने कहा कि कुछ लोग अपने सियासी मफाद के लिए तलबा के एहतजाज को इस्तेमाल कर रहे हैं। पार्लियामेंट में अपोजिशन के हंगामे पर वजीर मौसूफ ने कहा कि हुकूमत ने हर मामले पर बामाने बहस पर रजामंदी जाहिर की है लेकिन अपोजिशन पार्लियामेंट के बजाय सड़कों पर उसके हल की गैर मुनासिब कोशिश कर रही है। सीनियर बीजेपी लीडर और मरकजी वजीर जेपी नड्डा ने आज कहा कि तलबा की जानिब से उठाए गए नीट पेपर लीक मामले को सियासी रंग नहीं दिया जाना चाहिए। नई दिल्ली में आज शाम मीडिया से खिताब करते हुए जनाब नड्डा ने कहा कि यह जांच का मौजू है जिस पर वसी तर तबादला ख्याल की जरूरत है। जनाब नड्डा ने मजीद कहा कि यह एक संगीन मसला है जिस पर संजीदा बातचीत की जरूरत है। पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई नीट पेपर लीक मामले और तलबा के एहतजाज समेत मुख्तलिफ मामलात पर अपोजिशन की जानिब से आज मुसलसल तीसरे रोज बार बार रखनाअंदाजी के पेश नजर दिन भर के लिए मुलतवी कर दी गई। लोकसभा में जब ऐवान की कार्रवाई दूसरी मरतबा मुलतवी होने के बाद दोपहर 2 बजे फिर शुरू हुई तो अपोजिशन अरकान ने नीट मामले पर नारेबाजी जारी रखी। एहतजाज जारी रहा तो ऐवान की कार्रवाई कल तक के लिए मुलतवी कर दी गई। इससे कबल दिन में कांग्रेस के केसी वेणुगोपाल और समाजवादी पार्टी के अखिलेश यादव ने तलबा के एहतजाज का मामला उठाया। पार्लियामानी उमूर के वजीर किरण रिजिजू ने यह बात दोहराई कि हुकूमत मुकर्रर करदा पार्लियामानी जाब्तों के तहत अब मुल्क के नौजवानों के मुस्तकबिल को जहन में रखते हुए सभी फरीकों के साथ बामानी बहस के लिए तैयार थी। राज्यसभा में भी नीट मामले और दीगर मामलात पर बार बार रखनाअंदाजी हुई। कई मरतबा कार्रवाई मुलतवी किए जाने के बाद जब ऐवान की कार्रवाई फिर शुरू हुई तो डिप्टी चेयरमैन हरिवंश ने यह कहते हुए अपोजिशन से ताउन करने की अपील की कि हुकूमत बहस के लिए तैयार है। ऐवान बाला में खिताब करते हुए पार्लियामानी उमूर के वजीर किरण रिजिजू ने कांग्रेस पर यह कहते हुए बहस से बचने का इल्जाम लगाया कि हुकूमत की इस मामले पर बहस पर रजामंदी के बावजूद उसने नई शरायत रख दी। ऐवान के रहनुमा जेपी नड्डा ने अपोजिशन के तर्ज अमल की यह कहते हुए नुक्ताचीनी की कि यह गैर जिम्मेदाराना और जमहूरी अकदार के मनाफी है। उन्होंने कहा कि हुकूमत शफाफियत और जवाबदेही के तईं पुरअज़्म रही है। अपोजिशन के रहनुमा मल्लिकार्जुन खड़गे ने यह कहते हुए तालीम के मरकजी वजीर के इस्तीफे का मुतालबा किया कि इसके बगैर बहस नहीं हो सकती। शोरगुल जारी रहने के दरमियान राज्यसभा की कार्रवाई भी कल तक के लिए मुलतवी कर दी गई। इससे पहले राज्यसभा में सिक्किम में एनएचपीसी तिस्ता स्टेज 6 पनबिजली प्रोजेक्ट के تحت زیر تعمیر سرنگ میں حادثے کے دوران جان گنوانے والوں کو خراج عقیدت پیش کیا گیا اور ایک منٹ کی خاموشی اختیار کی گئی. کارکن سونم وانگچک نے کہا ہے کہ وہ اپنی بھوک ہڑتال ختم کر دیں گے اگر حکومت اس بات کی یقین دہانی کرائے کہ نیٹ پیپر لیک معاملے پر جواب دہی طے کرنے کے سلسلے میں مظاہرہ کر رہے نوجوانوں کے خلاف کوئی قانونی کارروائی نہیں کی جائے گی. مرکزی وزراء جے پی نڈا اور جتیندر سنگھ کو ایک خط میں جناب وانگچک نے کل رات اسپتال آنے کے لیے دونوں وزراء کا شکریہ ادا کیا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. ریلوے کے وزیر اشونی ویشنو نے بتایا کہ حکومت کے اقدامات کی بدولت سنگین نوعیت کے ریل حادثات کی تعداد سال 2014-15 کے 135 سے گھٹ کر اس سال 2026-27 کے جون تک صرف 2 رہ گئی ہے. لوک سبھا میں آج اپنے تحریری جواب میں جناب ویشنو نے بتایا کہ جدید ٹیکنالوجی، بنیادی ڈھانچے اور بہتر رکھ رکھاؤ کے ذریعے ریل سیفٹی کو مستحکم کیا گیا. جناب ویشنو نے مزید بتایا کہ سیفٹی سے متعلق سرگرمیوں پر اخراجات سال 2013-14 کے تقریباً 39,000 کروڑ روپے سے بڑھ کر سال 2026-27 میں 1,20,000 کروڑ روپے سے تجاوز کر گئے ہیں. دلی ہائی کورٹ نے پیر کے روز پارلیمنٹ کی جانب مارچ کر رہے مظاہرین پر کیے گئے مبینہ طاقت کے استعمال پر مرکز اور دلی پولیس سے جواب طلب کیا ہے. چیف جسٹس ڈی کے اپادھیائے اور جسٹس تیجس کاریا نے حکام کو سی سی ٹی وی فوٹیج اور ویڈیوگرافی سمیت پولیس کاروائی سے متعلق تمام ثبوت کو محفوظ رکھنے کی ہدایت دی ہے. مفاد عامہ کی درخواست پر نوٹس جاری کرتے ہوئے بینچ نے حکام کو جواب سونپنے کے لیے 4 ہفتے کا وقت دیا ہے. اس معاملے کی اگلی سماعت 11 ستمبر کو ہوگی. دلی میٹرو نیٹ ورک کے سبھی اسٹیشن اب مسافر خدمات کے لیے کھل گئے ہیں. اس سے پہلے دلی میٹرو ریل کارپوریشن ڈی ایم آر سی نے حفاظتی وجوہات کی بنا پر 17 میٹرو اسٹیشنوں کو بند کر دیا تھا. ان اسٹیشنوں میں لوک کلیان مارگ، راجیو چوک، پٹیل چوک، رام کرشن آشرم مارگ، بارہ کھمبا روڈ، سپریم کورٹ، سیوا تیرتھ، جن پتھ، منڈی ہاؤس، سینٹرل سیکرٹریٹ، آئی ٹی او، دلی گیٹ، اندر پرست، خان مارکیٹ، جوہر باغ اور شیواجی اسٹیڈیم شامل تھے. سکم کے نامچی ضلع میں سمدنگ میں زیر تعمیر سرنگ میں بچاؤ ٹیموں نے مزید 8 لاشوں کا پتہ لگایا ہے. تاہم سرنگ کے اندر انتہائی خطرناک صورتحال کے سبب ان لاشوں کو نکالا نہیں جا سکا. اہلکاروں نے کہا کہ کم دوری تک دکھائی دینے اور میتھین گیس کے رساؤ نے بچاؤ کاروائی کو زیادہ مشکل بنا دیا ہے. اب تک 13 لاشیں برامد کی جا چکی ہیں جبکہ سرنگ کے اندر کچھ افراد پھنسے ہوئے ہیں. امریکہ نے یمن کے حوثی باغیوں کے اس اعلان کی مذمت کی ہے جس میں حوثیوں نے بحر احمر میں سعودی عرب کی بحری ناکہ بندی کرنے اور تجارتی بحری جہازوں کو نشانہ بنانے کی دھمکی دی ہے. امریکی وزیر خارجہ مارکو روبیو نے سعودی عرب کے خلاف حوثی باغی گروپ کی اس دھمکی کے لیے ایران کو مورد الزام ٹھہرایا. تاہم انہوں نے یہ بھی کہا کہ کشیدگی کم کی جا سکتی ہے. چائنا اوپن بیڈمنٹن میں 2 مرتبہ کی اولمپک تمغہ یافتہ پی وی سندھو اپنی ہم وطن انتی ہڈا کو ہرا کر خواتین کے سنگلز کے دوسرے راؤنڈ میں پہنچ گئی ہیں. سندھو نے آج دوپہر پری کوارٹر فائنل میں ہڈا کو 21-14، 9-21 اور 21-10 سے شکست دی. مردوں کی سنگلز میں آیوش شیٹی عالمی نمبر 11 انڈونیشیا کے الوی فرحان کو 21-17، 5-21 اور 21-17 سے ہرا کر کوارٹر فائنل میں پہنچ گئے ہیں. اور آخر میں خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے وکست بھارت نظریے کو ایک عوامی تحریک بنانے پر زور دیا ہے جس میں نوجوان ایک کلیدی رول ادا کریں. حکومت نے یہ بات دہرائی ہے کہ وہ پارلیمنٹ میں نیٹ پیپر لیک معاملے پر بامانہ بحث کے لیے تیار ہے. اپوزیشن نے دونوں ایوانوں کی کارروائی میں رخنہ اندازی کی. اس نے بحث سے پہلے تعلیم کے محکمے کے وزیر کے استعفے کا مطالبہ کیا. دلی ہائی کورٹ نے پارلیمنٹ مارچ کے دوران مظاہرین پر مبینہ طور پر زیادہ طاقت کا استعمال کرنے سے متعلق درخواستوں پر مرکز اور پولیس سے جواب طلب کیے ہیں. امریکہ نے ایران پر یمن کی حوثی گروپ کی جانب سے بحر احمر میں سعودی عرب کے خلاف بحری ناکہ بندی کا الزام لگایا ہے. اور چائنا اوپن بیڈمنٹن ٹورنامنٹ میں پی وی سندھو اور آیوش شیٹی سنگلز کے پری کوارٹر فائنل میں پہنچ گئے ہیں. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن ایئر اور ڈی ٹی فیڈش پر آپ سن رہے ہیں آکاشوانی سے اردو سروس.